हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:30 भइरहेछ। अब श्रोतालाई सुनाइरहेछौँ लोक तथा आधुनिक गीत। प्रथम सुन्नुहोस् हिरा वाइवाको आवाजमा लोकगीत।

0: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँभन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो अनि प्रभावशाली नेता भन्नुभएको छ। अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन, बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले सामाजिक सञ्जालमा आफ्नो सन्देशमा भन्नुभयो, यो दिन भारतको अभिन्न अङ्ग रहने पश्चिम बङ्गालको संकल्प अनि आकांक्षाको प्रतीक हो। राष्ट्रपतिले साहित्य, सङ्गीत, कला, विज्ञान, शिक्षा अनि सामाजिक सुधारको क्षेत्रमा पश्चिम बङ्गालको योगदानको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, यो वर्ष डाक्टर श्यामा मुखर्जीको 125 जन्म जयन्ती पनि हो, जसको योगदानलाई सधैँ याद गरिनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जालको एक पोस्टमा 1947 आजको दिन एक ऐतिहासिक निर्णयले भारतको एक महत्वपूर्ण भागको रूपमा पश्चिम बङ्गाल राज्यको गठनको लागि मार्ग प्रशस्त गरेको बताउनुभयो। उहाँले भन्नुभयो, पश्चिम बङ्गालले देशको सांस्कृतिक अनि राष्ट्रिय परिदृश्यमा महत्वपूर्ण स्थान ओगटेको छ। श्री राधाकृष्णनले स्वतन्त्रता आन्दोलन, शिक्षा, विज्ञान, साहित्य, सङ्गीत, सिनेमा अनि सार्वजनिक जीवनमा राज्यको योगदानले राष्ट्रको सोचमा गहिरो प्रभाव पारेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालको एक पोस्टमा पश्चिम बङ्गालले साहित्य, सङ्गीत, कला, आध्यात्मिकता, विज्ञान, व्यापार, वाणिज्य अनि सामाजिक सुधारको माध्यमबाट देशको इतिहासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। राज्यको इतिहासमा यो दिनको विशेष महत्व रहेको उहाँले बताउनुभयो। यसै दिन पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग रहने कुरो पुष्टि भएको थियो। प्रधानमन्त्रीले यस दिशामा डाक्टर श्यामा प्रसाद मुखर्जीको अमूल्य भूमिकाको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, केन्द्र सरकारले राज्यका जनताको सपना अनि आकांक्षा पूरा गर्न पश्चिम बङ्गाल सरकारसँग नजिकबाट काम गर्नेछ। उहाँले राज्यको प्रगति र समृद्धिको कामना समेत गर्नुभयो। यसैबीच गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालको एउटा पोस्टमा पश्चिम बङ्गालले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका खेलेको र राज्यले सांस्कृतिक, आध्यात्मिकता, शिक्षा, विज्ञान र सामाजिक सुधार जस्ता क्षेत्रहरूमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। भोलि अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि मनाइँदैछ। यस वर्ष 12 अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तु स्वास्थ्य आयुका लागि योग रहेको छ। यो विषयवस्तुले हरेक उमेरमा योगको महत्वलाई प्रकाश पार्छ। अन्तर्राष्ट्रिय योग दिवस मनाउन संस्कृति मन्त्रालयले देशभरिका 100 स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दैछ, जसले भारतको समृद्ध सम्पदा र योग परम्पराहरू प्रदर्शन गर्दछ। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रम बिहान 7:30 सदर क्षेत्रको ग्यारिसन मैदानमा सुरु हुनेछ। राष्ट्रपति आज साँझ जबलपुर पुग्नुहुनेछ। उहाँलाई राज्यपाल मंगुभाई पटेलले विमानस्थलमा स्वागत गर्नुहुनेछ। योग कार्यक्रमपछि राष्ट्रपति मुर्मू रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। समारोहमा राज्यपाल मंगुभाई पटेल पनि उपस्थित हुनुहुनेछ। त्यसपछि राष्ट्रपतिले कुनो राष्ट्रिय निकुञ्जका क्षेत्रीय जनजातीय समुदाय, चितुवा हेरचाह गर्ने कामदार र निकुञ्जका कर्मचारीहरूसँग भेट गर्नुहुनेछ। राष्ट्रपतिको भ्रमणका क्रममा सम्बन्धित क्षेत्रका 15 किलोमिटरको दायराभित्र ड्रोनको गतिविधिमा रोक लगाइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको मयूरभञ्ज जिल्लामा रहेको राष्ट्रपति द्रौपदी मुर्मूको पुर्ख्यौली गाउँ पहाडपुरको भ्रमण गर्नुभयो। राष्ट्रपति मुर्मू आफ्नो 68 जन्मदिन मनाउन गाउँमा हुनुहुन्छ। प्रधानमन्त्रीलाई ओडिसाका राज्यपाल डाक्टर हरिबाबु कम्भनपति र मुख्यमन्त्री मोहन चरण माझीले स्वागत गर्नुभयो। राष्ट्रपति मुर्मूसँगै प्रधानमन्त्रीले सन्थाली जहेरा, गोसाणी पीठ र हो जहेरा जस्ता पवित्र स्थलहरूमा पूजा गर्नुभयो। उहाँले गाउँको सिप विकास केन्द्र र पहाडपुर स्कुलको पनि भ्रमण गर्नुभयो र सिप विकास केन्द्रका विद्यार्थीहरूसँग अन्तर्क्रिया समेत गर्नुभयो। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँभन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले ऐतिहासिक सहर करवीरमा अवस्थित श्री अम्बाबाई मन्दिर देशभरिका भक्तहरूको आस्थाको प्रमुख केन्द्र भएको बताउनुभयो। उहाँले भन्नुभयो, यो परियोजनाले मन्दिर परिसरभित्र आधुनिक सुविधाहरू विकास गर्नेछ। यो परियोजनाले श्री अम्बाबाई मन्दिरको ऐतिहासिक, सांस्कृतिक अनि आध्यात्मिक सम्पदाको पनि संरक्षण गर्नेछ।
1: मोदी जी प्रधानमन्त्री बने और अयोध्या में भव्य राम मंदिर आज अपनी भगवी ध्वजा के साथ खड़ा हो। काशी विश्वनाथ कॉरिडोर जो औरंगजेब ने तो

0: कॉरिडोर बन रहा है और अब अंबाबाई का कॉरिडोर बनाने का काम भी शुरू हो गया।
1: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो र प्रभावशाली नेता भन्नुभएको छ। उहाँले भन्नुभयो, श्री मोदी चिनिया राष्ट्रपति सी जिनपिङसँगै विश्वका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एक हुन्। एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभयो, भारतले विगत 12 वर्षमा श्री मोदीको नेतृत्वमा बल र स्थिरता प्राप्त गरेको छ। उहाँले भारत अनि अमेरिका बीचको व्यापार सम्बन्ध राम्रो र दुई देश बीचको व्यापार जारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीलाई विश्वव्यापी रूपमा सम्मान गरिन्छ र उहाँ एक बलियो नेता हुन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा स्लोभाकियामा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। स्लोभाकिया गणराज्यका लागि भारतीय राजदूत अपूर्व श्रीवास्तवले आकाशवाणीलाई बताएअनुसार स्लोभाकियामा योग र आयुर्वेद धेरै लोकप्रिय छन्। भारतीय दूतावास र अन्य संस्थानहरूले राजधानी ब्राटिस्लावा र अन्य स्थानहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
2: स्लोवाक रिपब्लिक में अंतर्राष्ट्रीय योग दिवस के लिए भारतीय दूतावास का मुख्य कार्यक्रम ब्रातिस्लावा शहर में आयोजित किया जाएगा। दूतावास मशहूर ब्रातिस्लावा कैसल में भी एक योग कार्यक्रम आयोजित करेगा। स्लोवाकिया में भारत की राजदूत अपूर्वा श्रीवास्तव ने बताया कि दूतावास परिसर में हर दिन 2 योग कक्षाएं आयोजित की जा रही हैं और अब पूरे स्लोवाकिया में सैकड़ों योग प्रशिक्षण केंद्र संचालित हैं। प्रधानमंत्री नरेंद्र मोदी की हाल ही में हुई स्लोवाकिया यात्रा के दौरान आयुष मंत्रालय द्वारा हस्ताक्षरित समझौता ज्ञापन से स्लोवाकिया में योग को और मजबूत करने के रास्ते खुलने की उम्मीद है। स्मृति एस पल्लुरुथी की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। सर्वोच्च अदालतद्वारा निर्देशित विज्ञ समितिको समीक्षापछि यो निर्णय गरिएको हो। समितिले यी संयोजनहरूको पर्याप्त चिकित्सा औचित्य नभएको र तिनीहरूको प्रयोगले स्वास्थ्य जोखिम निम्त्याउन सक्ने पत्ता लगाएको छ। प्रतिबन्धित औषधिहरूमा छालारोग, दुखाइ कम गर्ने, आक्षेप लगाउने औषधिहरू र केही एन्टिबायोटिकहरू समावेश छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कदम सुरक्षित, प्रभावकारी अनि वैज्ञानिक रूपमा प्रमाणित औषधिहरूको मात्र उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ। मन्त्रालयले राज्य औषधि नियामकहरू र सम्बन्धित एजेन्सीहरूलाई यो प्रतिबन्ध कडाईका साथ लागू गर्ने निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि हुने निट युजी 2026 को पुनर्परीक्षाको तयारीका लागि आज देशभरि मक ड्रिल गर्दैछ। बिहान 9 बजे सुरु भएको यो अभ्यास दिनभरि जारी रहनेछ। यस अभ्यासमा 2,50,000 भन्दा बढी सुरक्षाकर्मी संलग्न छन्। यसको उद्देश्य परीक्षाको सुरक्षित, निष्पक्ष र सहज सञ्चालन सुनिश्चित गर्नु हो। एजेन्सीका अनुसार निट युजी पुनर्परीक्षा भारतका 551 शहरहरू र विदेशका 14 शहरहरूमा सञ्चालन गरिनेछ। यसमा 22,79,000 भन्दा बढी उम्मेद्वारहरूले भाग लिनेछन्। परीक्षाको लागि सीसीटीभी निगरानी, आधार आधारित बायोमेट्रिक प्रमाणीकरण र परीक्षा सामग्रीको सुरक्षित परिवहन सहित विशेष सुरक्षा व्यवस्था गरिएको छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँभन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजना योजनाको उद्घाटन गर्नुभयो अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन बिक्री र वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

0: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक देवेन थापा। विषय भिवाटेक शिखर सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता। आलेख बाह्य सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी 18 जुन 2026 इभीएनमा जी सेभेन शिखर सम्मेलनमा भाग लिएपछि थप द्विपक्षीय बैठकहरूको लागि पेरिस जानुभयो। श्री मोदीले युरोपको सबैभन्दा ठूलो प्रविधि र स्टार्टअप कार्यक्रम भिवाटेक शिखर सम्मेलनमा भाग लिनुभयो। प्रधानमन्त्री मोदीले पेरिसमा भारतीय समुदायका सदस्यहरूलाई पनि सम्बोधन गर्नुभयो। फ्रान्सको राजधानी पुगेपछि प्रधानमन्त्री मोदीलाई भारतीय डायस्पोराका सदस्यहरूले उत्साहपूर्णको साथ न्यानो स्वागत गर्नु। सामाजिक सञ्जालमा पोस्ट गरिएको एक सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले भारत र फ्रान्सलाई नजिक ल्याउन भारतीय डायस्पोराको न्यानो स्वागत र उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, भारत फ्रान्स साझेदारी विश्वको प्रगतिको लागि महत्त्वपूर्ण छ। प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति श्री इमानुएल म्याक्रोसँग पेरिसमा भिवाटेक 2026 भाग लिनुभयो। टेक उद्यमीहरू, स्टार्टअपहरू, लगानीकर्ताहरू र व्यापारिक नेताहरूको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले मानव केन्द्रित एआई र फ्रन्टियर टेक्नोलोजीहरूको लागि भारतको दृष्टिकोण र उदयमान प्रविधिहरूमा भारत फ्रान्स सहयोगको बढ्दो विस्तारलाई प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, प्रविधिले भारतमा परिवर्तनकारी परिवर्तनहरू ल्याएको छ। डिजिटल भुक्तानी, एआईले कृषि प्रगतिलाई सक्षम बनायो र अत्याधुनिक अन्तरिक्ष अनुप्रयोगहरू सामेल छन्। मुख्य भाषणपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोले उद्योग, स्वास्थ्य सेवा, स्थिरता र गतिशीलताका लागि अग्रणी प्रविधि र व्यावहारिक समाधानहरू प्रदर्शन गर्ने भारतीय स्टार्टअप र नवप्रवर्धनकर्ताहरूसँग कुराकानी गर्नुभयो। भिवाटेक 2026 भारत एआई कन्ट्री पार्टनर थियो। यो भिवाटेकमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो उपस्थिति थियो, जसले आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल सार्वजनिक पूर्वाधार, स्वास्थ्य प्रविधि, स्वच्छ प्रविधि, गतिशीलता, उन्नत कम्प्युटिङ आदिमा यसको इनोभेसन इकोसिस्टमलाई प्रदर्शन गर्यो। कार्यक्रममा 80 बढी भारतीय डिपटेक कम्पनीहरू र स्टार्टअपहरूले भाग लिएका थिए। भिवाटेकमा प्रधानमन्त्री मोदीको सहभागिताले भारतीय र फ्रान्सको प्रविधि इकोसिस्टमको बीचको साझेदारीलाई अझ गहिरो बनाउनेछ। वर्षदेखि भिवाटेकसँग भारतको बढ्दो संलग्नता रहेको छ। प्रधानमन्त्री मोदीले 2021 भिवाटेकमा मुख्य भाषण दिनुभएको थियो। यस वर्षको सहभागिता महत्त्वपूर्ण छ, किनकि दुई देशहरूले 2026 भारत फ्रान्स नवप्रवर्धन वर्षको रूपमा मनाइरहेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, अन्तरिक्ष प्रविधिदेखि आण्विक ऊर्जासम्म भारतले मानव क्षमताको सीमा विस्तार गरिरहेको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने भारत पहिलो देश बनेको छ। हालसालै भारतको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टरले क्रिटिलिटी हासिल गरेको छ। यसले हामीलाई हाम्रो विशाल थोरियम भण्डारको प्रयोगसहित हाम्रो 3 चरण आण्विक ऊर्जा दृष्टिकोणलाई साकार गर्न नजिक ल्याएको छ। 2,00,000 बढी स्टार्टअप हरूको साथ भारत विश्वको सबैभन्दा जीवन्त स्टार्टअप इकोसिस्टममध्ये एक हो। उहाँले भिवाटेकका सबै आगन्तुकहरूलाई भारतीय पवेलियन भ्रमण गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भारतीय पवेलियनमा भारतको अपार ऊर्जाहरूको अनुभूति रहेको उल्लेख गर्नुभयो। चाहे त्यो विश्वको पहिलो सिङ्गल पिस 3D प्रिन्टेड रकेट इन्जिन होस्, उन्नत जेनेटिक इन्जिनियरिङ थेरापी एआई समाधानहरू जसले क्यान्सर र अन्य गम्भीर रोगहरू पत्ता लगाउँछ, वा साइबर र नेटवर्क सुरक्षा सुधार गर्दछ, स्वायत्त रोबोट, स्मार्ट सहरहरू र गतिशीलता समाधानहरू, भारतले आफ्नो क्षमता प्रमाणित गरेको छ भनी प्रधानमन्त्रीले थप टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले फ्रान्समा विभिन्न क्षेत्रहरूमा भारतीय समुदायको महत्त्वपूर्ण योगदानको बारेमा प्रकाश पार्नुभयो। उहाँले भारतीय नवीनता र विचारहरूलाई वैश्विक बजारहरूसँग जोड्न र भारत फ्रान्स विशेष वैश्विक रणनीतिक साझेदारीलाई अगाडि बढाउन उनीहरूको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, भारत र फ्रान्स बीचको जनसम्बन्ध विस्तार भएको छ र धेरै भारतीय विद्यार्थीहरू, पेसेवरहरू र पर्यटकहरूले फ्रान्सलाई आफ्नो गन्तव्य बनाएका छन्। उहाँले मानिसहरूको आवागमनलाई सहज बनाउन चालेका कदमहरूको प्रशंसा गर्नुभयो। फ्रान्समा युपिआईको विस्तार गर्ने बारेमा बोल्नुहुँदै उहाँले भन्नुभयो, यसले दुई देशबीच पर्यटन प्रवाहलाई बढावा दिनेछ। श्री मोदीले भारतमा भइरहेको परिवर्तनकारी परिवर्तनहरू, समावेशी विकास र महिला नेतृत्व विकासदेखि मानव केन्द्रित एआई र फ्रन्टियर टेक्नोलोजीको क्षेत्रमा प्रगतिको बारेमा कुरा गर्नुभयो।
1: अहिले सुन्दै हुनुहुन्थ्यो सामयिक समीक्षा।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। समय अपराह्न 3 बजे हो। श्रोतालाई अब सुनाइरहेछौं फिल्म संगीत। आज यस कार्यक्रममा एकै फिल्म मेरी कमका गीतहरू सुनाइरहेछौं। प्रथम सुन्नुहोस् विशाल दादलानीको आवाजमा, शब्द छ प्रशान्त इन्गोलीको, संगीत शशि सुमनको।

अब सुन्नु अघिल्लो गीत अरिजित सिंहको आवाजमा, शब्द छ सन्दीप सिंहको, सङ्गीत शशि सुमनको।

अबबजने गीतमा आवाज छ सुनिधि चौहानको, संगीत शशि सुमनको, शब्दकार प्रशान्त इन्गोलीको।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अघिल्लो चरणमा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। भोलि अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि मनाइँदैछ। यस वर्ष 12 अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तु स्वस्थ आयुका लागि योग रहेको छ। यो विषयवस्तुले हरेक उमेरमा योगको महत्वलाई प्रकाश पार्दछ। अन्तर्राष्ट्रिय योग दिवस मनाउन संस्कृति मन्त्रालयले देशभरिका 100 स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दैछ, जसले भारतको समृद्ध सम्पदा र योग परम्पराहरू प्रदर्शन गर्दछ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। मुख्यमन्त्रीले सोसियल मिडियाको आफ्नो आधिकारिक ह्यान्डलबाट एक पोस्ट साझा गर्दै भन्नुभयो कि देशका प्रथम नागरिकको रूपमा राष्ट्रपति द्रौपदी मुर्मूको जीवन कठिन परिश्रम अनि लगनको अनौठो उदाहरण हो। सरलता, सम्मानजनक नेतृत्व, सामाजिक न्यायप्रति अडिग प्रतिबद्धता अनि समाजका वञ्चित उपेक्षित वर्गहरूको कल्याणका लागि उहाँले हृदयबाट गर्नुभयो को प्रयासले करोडौं भारतीयहरूलाई प्रेरित गर्दै आएको छ। उहाँको दूरदर्शी मार्गदर्शन अनि आशीर्वादले हाम्रो देश अझ अधिक प्रगति, समृद्धि अनि गौरवको शिखरमा पुगेको छ। मा कामाख्या अनि महापुरुष श्रीमन्त शंकरदेव गुरुजनहरूको चरणमा उहाँको लामो स्वास्थ्य अनि मंगलमय जीवनको लागि प्रार्थना गर्दछु भनी उहाँले लेख्नु भएको छ। अम्बुवासी मेलाको अवधि आज बिहान 9:30 जाँदा लगभग 500 नागा साधुहरूसित मध्य गुवाहाटीका विधायक विजय गुप्ताले कामाख्या गेट नर्सरीदेखि कामाख्या मन्दिर परिसरसम्म पदयात्रा गर्नुभयो। यो धार्मिक पदयात्रा श्रद्धा अनि आस्थाको वातावरणमा आयोजित गरियो, जसमा धेरै संख्यामा साधु सन्त सामेल भए। पदयात्रा कामाख्या गेटदेखि प्रारम्भ भएर मन्दिर परिसरसम्म पुग्यो। विधायक विजय गुप्तले यस पदयात्राको अवधि नागा साधुहरूको सेवा गर्नुभयो अनि उनीहरूसित सामेल भएर साथ दिनुभयो। केन्द्र सरकारले 16 फिक्स डोज कम्बिनेसन औषधिहरूको उत्पादन, बिक्री र वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। सर्वोच्च अदालतद्वारा निर्देशित विज्ञ समितिको समीक्षापछि यो निर्णय गरिएको हो। समितिले यी संयोजनहरूको पर्याप्त चिकित्सा औचित्य नभएको र तिनीहरूको प्रयोगले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने पत्तो लगाएको छ। प्रतिबन्धित औषधिहरूमा छाला रोग, दुखाइ कम गर्ने, आक्षेप लगाउने औषधिहरू र केही एन्टिबायोटिकहरू सामेल छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कदम सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित औषधिहरूको मात्र उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ। मन्त्रालयले राज्य औषधि नियामकहरू र सम्बन्धित एजेन्सीहरूलाई यो प्रतिबन्ध कडाइका साथ लागू गर्न निर्देश दिएको छ। मणिपुरमा सुरक्षा बल र पुलिसले उग्रवादी संगठन विरुद्ध सञ्चालन गरिरहेको अभियान अन्तर्गत विभिन्न संगठनका धेरै सक्रिय क्याडरलाई पक्राउ गरेको छ। साथै उग्रवादी संगठनमा भर्ती गरिँदै गरेका एक किशोरलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको छ। उखरुल स्थित पीएनबी ब्याङ्क डकैती प्रकरण, 5 आईआरबी हत्या लुट प्रकरण, जिरीबाममा एक हमार महिलाको हत्या, 4 कुकी समुदायका व्यक्तिहरूको अपहरण तथा हत्या, नारायण सेनामा सीआरपीएफ माथिको आक्रमण अनि मुख्यमन्त्रीको लश्करमाथि गरिएको घातक आक्रमण जस्ता घटनाको जाँच चलिरहेको समय यो कारवाही गरिएको हो। पुलिसका अनुसार हिजो सुरक्षा बलले चुराचाँदपुर थाना क्षेत्रको सोम्पी गाउँबाट युकेएनएका एक सक्रिय किशोर क्याडरलाई पक्राउ गरेको छ। हिजो नै मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लाको सिङ्जामै थाना क्षेत्र स्थित मोम्बाम लोकाईबाट केसिपीका सक्रिय क्याडर सुरेन साङबाङ बङ्गुचा उर्फ बिनरलाई पक्राउ गरेको छ। यस अवधि 18 जुनमा सुरक्षा बलले इम्फाल पश्चिम जिल्लाको लुकर मायाई लेकाई स्थित निवासबाट केसिपीका स्वयं घोषित क्याप्टन तथा सक्रिय रकम असुलीकर्ता वाङखेम प्रेमजितलाई पक्राउ गरेको थियो। अर्को अभियानमा आईएसबीटी कम्प्लेक्स क्षेत्रबाट आरपीएफ पीएलए सक्रिय क्याडर आरके सोलोमन सिंह उर्फ आमोन तथा उनका सहयोगी थाङमेसाङ कासारलाई पक्राउ गरिएको छ। मौसम विभागले पश्चिम बंगाल निम्न हिमालय अञ्चल अनि सिक्किममा भोलिसम्म भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले केरला, माहे, तमिलनाडु, पुडुचेरी, कराईकल र देशको उत्तर पूर्वी भागहरूमा पनि वर्षा हुने पूर्वानुमान गरेको छ। हरियाणा, चण्डीगढ, पंजाब, दिल्ली, उत्तराखण्ड, पूर्वी मध्य प्रदेश, जम्मू कश्मीर, लद्दाख र हिमाचल प्रदेशमा बिजुली र तीव्र हावासँगै आँधीहुरी आउने अनुमान गरिएको छ। आगामी दुई दिनमा बिहार, आन्ध्र प्रदेश, उत्तरी भित्री कर्नाटक, तेलंगाना, विदर्भ र अण्डमान अनि निकोबार टापुहरूमा पनि यस्तै अवस्थाको पूर्वानुमान गरिएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अब प्रस्तुत छ लोक तथा आधुनिक गीतको कार्यक्रम गीत संगीत। गीत संगीत कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म कार्यक्रम सञ्चालिका पासङ लकीको तर्फबाट प्रथम गीत स्वीकार्नुहोस्, अर्णा लामाको आवाजमा।

आकाशवाणीको नेपाली प्रसारण सेवामा अहिले तपाईहरुले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत र तपाईको साथमा छु म पासङलकी अघिल्लो क्रममा अब सुन्नुस् यो अर्को गीत कुमार सुब्बाको आवाजमा गीतको बोल छ समाला पछ्यौडी त्यो लत्रिसक्यो भुइँमा त सुन्नुस् यो गीत तपाईको लागि

यस गीतको अन्त साथै आजलाई पूरा हुन्छ गीत संगीत कार्यक्रम। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अघिल्लो चरणमा सुन्नुहोस् समाचार।

0: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रैरङपुर स्थित डानबोसमा राज्य सरकारको दुई वर्षको उपलक्ष्यमा आयोजित एक प्रमुख सार्वजनिक समारोहमा भाग लिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि कोलकातामा स्वदेशमा निर्मित नौसेनाको तीन जहाजहरू आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रयको अनावरण गर्नुहुनेछ। आज पश्चिम बङ्गालमा भव्य रूपमा राज्यको स्थापना दिवस मनाइँदैछ। भारतले सोमबारदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्नेछ। बङ्गलादेशका हिन्दू समुदाय र विभिन्न सनातनी संगठनहरूले ढाकाको शाहबाग क्षेत्रमा मानव श्रृङ्खला, विरोध र्याली र मशाल जुलुस निकाल्दै विरोध प्रदर्शन गरेका छन् अनि मौसम विभागले पश्चिम बङ्गालको हिमालयको फेदीमा रहेका ठाउँहरू र सिक्किममा भोलिसम्म भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रैरङपुर स्थित डानबोसमा राज्य सरकारको दुई वर्षको उपलक्ष्यमा आयोजित एक प्रमुख सार्वजनिक समारोहमा भाग लिनुभयो। यस अवसरमा ओडिसाका जनताका लागि 47,600 करोड रुपियाँ भन्दा अधिक मूल्यका विकास परियोजनाहरूको उद्घाटन, समर्पण र शिलान्यास गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको जन्मदिनको बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ओडिसाकी एक छोरी देशको सर्वोच्च संवैधानिक पदमा पुग्नु भएको छ र राष्ट्रलाई मार्गदर्शन गरिरहनु भएको छ, जुन राज्यका जनताका लागि अत्यन्तै गर्वको कुरा हो।
1: मैं राष्ट्रपति द्रौपदी मुर्मू जी को जन्मदिन की हार्दिक बधाई और शुभकामनाएं देता हूं। मैं उनके दीर्घायु होने और उत्तम स्वास्थ्य की कामना करता हूं। जगन्नाथ जी भगवान के श्री चरणों में प्रार्थना करता हूं। उड़ीसा की बेटी आज देश के इतने बड़े पद पर पहुंची है, हमारा मार्गदर्शन कर रही है, ये हम सभी के लिए बहुत गौरव की बात है। राष्ट्रपति जी का व्यक्तित्व, उनका उदार और सरदय स्वभाव, राष्ट्र और समाज की सेवा के लिए उनका अटल समर्पण, उन्होंने मयूरभंज ही नहीं पूरे उड़ीसा की पहचान सशक्त की है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि कोलकातामा स्वदेशमा निर्मित नौसेनाको तीन जहाजहरू आइएनएस दुनागिरी, आइएनएस संशोधक अनि आइएनएस अग्रयको अनावरण गर्नुहुनेछ। यी जहाजहरू भारतमा निर्माण गरिएका हुन् र समुद्री सुरक्षा, जासुसी र पनडुब्बी विरोधी अपरेसनहरूको लागि प्रयोग गरिनेछ। नौसेनाका अनुसार यी जहाजहरूमा 75% भन्दा अधिक स्वदेशी सामग्री प्रयोग गरिएको छ। 200 भन्दा बढी सूक्ष्म, साना र मध्यम आकारका उद्यमहरूले यसको निर्माणमा योगदान पुर्याएको छ। यसलाई भारतको रक्षा र जहाज निर्माण क्षमताहरूलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम मानिएको छ। भारतले सोमबारदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्नेछ। बैठकको अध्यक्षता